tar bietu gavis imme riveti namuna eki mer rasulai tar biet kurma ki bai mi hun hi kura gotuga laumurga kujjayan echeti take daskod dinu ege terega dini akhlagi ijtimai adabi echitan himene emi hun deke gotuga visnumge beenun kurma kanula ekan kama gulun huri echeti tan engeni kon evarun fuden tarbiyat kurmaki bayem mihun hikura gotuga laumurga kujjayan echeti take daskodinu ege terega dini akhlagi ijtimai adabi echeti tan himene emi hun deke gotuga visnumge beenun kurma kanula ekan kama gulun huri echeti tan engeni kon evarun fuden Visnunterin vidalwa gotuga mi mafhumaki evis halega murabbiyaku nuata mudarrisaku tarbiyatu kurumuga usulaka balagen wana mafhumen nun ei tarbiyataki evre ma fula dairaiga amalkogge nuni kamiyab wana echekan nuati tarbiyatu kurumuga emme furatama samalkan denjehe kamaki kujjage kibaga akhlagi ma sifatan ashege numa masake kurumaeku ekujjage shauku verikan huri ilmen nuata hunare nuwata fanne unganna dinu kujjaya ilmen nuwata hunare unganna dinu mugaves beenun kurave etak goten ove igotta ki baim mi hun hikura gotuga mi fahakan as ijadu ko fawa gottake ei rangalu hiyennu islam dinu ge emme kuri kolum feshigen tarbiyat kurum ga etaken ustubu beenun kuremun annakan tarihun fennan ebe emme ha insanu nan hidayata rahmatik kamuga man allah funu bi nabiyya محمد صلى الله عليه وسلم ميكم غاوس ام ريفتي نمونا دكوافاوي اتور اكاليغ فان اكاليغ فان غاصحابون ارشاد دبان انمانيكون زوان كوججكو اس دنبي اي الله غ نبي ياي تيمنا يا زيني كورمن حد دباش هند اصحابون اكوجا نورهم غ بستر رد كوروان فتتوي كيت رسول الله صلى الله عليه وسلم ميكم منا كوروافا اكوجا اريح گندوافا حديث كوروي ए फाहिश कंता तिबागे मम्मया एको एहेम मीहकु कुरुमा तिबा रुहेने हेये एना देन नेविए मैं अल्लाहु गंदी दन्नाव में इग्गुतक वेस एकन एहेम वियक नुदेना में ओ गावेर कमा एको हदीस कुरविए एवस मीहकु तिबा गोतन एमीहेगे मम्मया देरगोते मेदुवेरुमन ने देने दिन हदीस कुरविए तिबागे अनहेन दरियक एकहल फाहिश कम मेदुवेरुमन तिबा एदे मुहेये mihem migotan ekujjaage mahramunna behe gotun misual kurewumun ekujja komme faharakus huwa kofa ekan egotan evvis mahramaka medu numan baro alaane kama dennewumun emmeha miistakun wes emihunge mahramunna medu kanta kurani egotakam hadis kurewumun izwan kujjaya visnije den enaitaka heo dua kurewie